0: ये आकाशवाणी की उर्दू सर्विस है। मीडियम वेव 1071 किलो हर्ट्ज पर दौराने प्रोग्राम अब वक्त है खबरें बड़े सगीर से सुनने का। लीजिए सुनिए।
1: ये आकाशवाणी है बड़े सगीर की खबरों के साथ मैं हबीब रहमान। वज़ीर-ए-आज़म नरेंद्र मोदी ने कहा है कि टेक्नोलॉजी से तरक्की की राह सिर्फ इसी सूरत में हमवार होती है जब इसकी रसाई सब तक हो। उन्होंने पेरिस में वीवा टेक समिट में भारत की तेज रफ्तार डिजिटल कायापलट में टेक्नोलॉजी के इस्तेमाल को उजागर किया। वज़ीर-ए-आज़म ने फ्रांस के बड़े कारोबारी लीडरों के साथ भारत में सरमायाकारी के मौके और तौसी के मंसूबों पर तबादला ख्याल किया। वज़ीर तालीम धर्मेंद्र प्रधान ने नीट यूजी के इतवार को होने वाले दोबारा इम्तिहान की तैयारियों का जायजा लेने के लिए आला सतह की एक मीटिंग की सदारत की। ईरान के सदर मसूद पेदिशकियान ने ईरान और अमरीका के दरमियान 9 दस्तखत शुदा मुफाहमतनामे को एक तारीखी दस्तावेज करार दिया। यूक्रेन ने एक हफ्ते में दूसरी मरतबा मास्को तेल रिफाइनरी पर हमला किया है और मीनाक्षी हुड्डा चीन में जारी मुक्केबाजी के आलमी कप 2026 के क्वार्टर फाइनल में पहुंच गई हैं। कल 4 भारतीय मुक्केबाज क्वार्टर फाइनल में मुकाबला करेंगे। अब खबरें तफसील से। वज़ीर-ए-आज़म नरेंद्र मोदी ने पेरिस में वीवा टेक 2026 समिट से खिताब करते हुए भारत को इख्तिराअत और टेक्नोलॉजी के एक आलमी मरकज के तौर पर पेश किया। वज़ीर-ए-आज़म ने कहा कि टेक्नोलॉजी से तरक्की की राह सिर्फ इसी सूरत में हमवार होती है जब इसकी रसाई सब तक हो। उन्होंने कहा कि भारत ये मानता है कि रखनांदाजी के इस अहद में टेक्नोलॉजी हर हाल में सब तक पहुंचाई जाए। उन्होंने आलमी इख्तिराअत कारों से भी जोर देकर कहा कि वो भारत के साथ मिलकर काम करें और सब तक इसे पहुंचाएं। वज़ीर-ए-आज़म ने कहा कि पिछले एक दहाई में भारत में एक तेज रफ्तार कायापलट हुई है जो टेक्नोलॉजी की रहीने मिन्नत है। जनाब मोदी ने फ्रांस के सरकर्दा कारोबारी लीडरों के साथ भी मीटिंगें की ताकि दोनों मुल्कों के दरमियान इक्तसादी और तकनीकी ताउन को और भी मजबूत किया जा सके। वजारत खारजा ने वज़ीर-ए-आज़म नरेंद्र मोदी के फ्रांस के दौरे के अहम नतीज को उजागर किया। पेरिस में मीडिया से बातचीत करते हुए खारजा सेक्रेटरी विक्रम मिश्री ने बताया कि दौरे के दौरान तीन अहम सुतूनों तजारत, टेक्नोलॉजी और इलाकाई नीज बैन-उल-अक़वामी सिक्योरिटी पर तवज्जो मरकूज की गई। उन्होंने बताया कि भारत और फ्रांस ने नीस में मुश्तरक तौर पर भारत इनोवेट्स स्कीम का इफ्तिताह किया जो भारत में टेक्नोलॉजी की महारत वाले स्टार्टअप्स के लिए एक आलमी प्लेटफार्म मुहैया करता है। इस प्रोग्राम में भारत के 120 से ज्यादा स्टार्टअप्स ने शिरकत की। मरकजी वजीर अमित शाह ने आज नई दिल्ली में कई जायजा मीटिंगों की सदारत की और कोऑपरेटिव बैंकिंग, नामियाती मसनूआत और कोऑपरेटिव बरामदात को मुस्तहकम करने के कौमी लाहे अमल का जायजा लिया। कोऑपरेटिव बैंकिंग की बड़ी स्कीमों का जायजा लेने के दौरान जनाब शाह ने टेक्नोलॉजी को इख्तियार करके हुक्मरानी को बेहतर बनाकर और साइबर सिक्योरिटी, डिजिटल अदायगी, खिदमात के मुश्तरक प्लेटफार्म और खिदमात की फरोखशुदा डिलीवरी के जरिए को कोऑपरेटिव बैंकिंग को मुस्तहकम करने की गरज से किए गए मुख्तलिफ इकदामात की पेशरफ्त का भी जायजा लिया। कॉरपोरेट उमूर की वजारत ने एक बयान में बताया कि आने वाले वर्षों में मुजवदा कोऑपरेटिव बैंक ऑफ इंडिया और कोऑपरेटिव बैंकिंग सेक्टर के ताउन में उसके किरदार के मुतालिक तफसीली तबादला ख्याल किया गया। कोऑपरेटिव बैंकों के लिए सहकार सारथी टेक्नोलॉजी की मदद से किए जाने वाले इकदाम की पेशरफ्त का भी जायजा लिया गया। मरकजी वजीर तालीम धर्मेंद्र प्रधान ने आज नीट यूजी के इतवार को दोबारा होने वाले इम्तिहान की तैयारियों का जायजा लेने की गरज से आला सतह की एक जायजा मीटिंग की सदारत की। मीटिंग के दौरान वजीर मौसूफ ने इम्तिहान के अमल में सालमियत, शफाफियत और सलाहियत के आला तरीन मेयार को बरकरार रखने की जरूरत पर जोर दिया। उन्होंने तमाम मुतल्लिका अहलकारों को हिदायत दी कि वह निगरानी कायम रखें और इस बात को यकीनी बनाएं कि दोबारा होने वाले इम्तिहान को आजादाना और मुनसफाना तौर पर मुनक़िद किए जाने के लिए तमाम जरूरी इंतजाम हों। जनाब प्रधान ने कहा है कि वजारत की जानिब से नामजद अफराद तमाम रियासतों में तैनात होंगे ताकि वो इम्तिहान से मुतालिक सरगर्मियों से तालमेल कायम रखें और नेशनल टेस्टिंग एजेंसी के डायरेक्टर जनरल की सदारत में कायम मरकजी कमांड सेंटर को रिपोर्ट करें। میٹنگ کے دوران ریاستوں اور مرکز کے زیر انتظام علاقوں سے یہ بھی کہا گیا کہ وہ اس بات کو یقینی بنائیں کہ امیدواروں کو سبھی ضروری سہولیات مہیا کرائی جائیں، جس میں امتحان میں بیٹھنے کے مناسب انتظامات اور پینے کا پانی شامل ہے، تاکہ وہ ہر قسم کے دباؤ سے پاک ماحول میں امتحان دے سکیں۔ اقلیتی امور کے وزیر کرن ریجیجو نے نئی دلی میں 2027 کی حج جائزہ میٹنگ کی صدارت کی۔ جائزہ میٹنگ کے بعد نامہ نگاروں سے گفتگو کرتے ہوئے جناب ریجیجو نے 2026 کے حج کو بھارت کی تاریخ میں سب سے زیادہ کامیاب حج قرار دیا۔ وزیر موصوف نے بتایا کہ 2026 کے حج کے لیے سعودی عرب کی حج اور عمرے کی وزارت نے بھارت کو 2 لبیدم ایوارڈ عطا کیے۔ انہوں نے بتایا کہ سرکار 2027 کے حج کے لیے جلد ہی نئی حج پالیسی کا اعلان کرے گی۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ ایران کے صدر مسعود پزیشکیان نے ایران اور امریکہ کے درمیان طے پائے نئے مفاہمت نامے کو ایک تاریخی دستاویز اور ایک مضبوط ایران کی جانب سے پیغام قرار دیا۔ سوشل میڈیا پر جاری ایک پوسٹ میں انہوں نے کہا کہ امن صرف باہمی احترام کے ذریعہ حاصل کیا جا سکتا ہے، اور انہوں نے اپنے وقار، آزادی اور علاقائی تعاون کے تحفظ کے ساتھ عالمی امن کے تئیں ایران کے عزم کی توثیق کی۔ ورسائے میں G7 سمٹ سے الگ فرانس کے صدر ایمانوئل میخوں کے ساتھ ایک عشائیے کے دوران امریکی صدر ڈونلڈ ٹرمپ نے اس معاہدے پر دستخط کیے۔ دستاویز پر دستخط کرنے سے قبل صدر ٹرمپ نے کہا تھا کہ یہ سمجھوتا طے پانا آسان نہیں تھا۔ دستخط کیے گئے معاہدے کو بعد میں تہران بھیجا گیا اور پھر صدر پزیشکیان نے اس پر دستخط کیے۔ فرانس کے صدر ایمانوئل میخوں نے اس معاہدے کا یہ کہہ کر خیر مقدم کیا کہ اس سے دیر پامن اور آبنائے ہرمز کے دوبارہ کھولے جانے کے لیے راہ ہموار ہوگی، جس سے عالمی سطح پر توانائی کی قیمت میں کمی آنے میں مدد ملے گی۔ یوکرین نے ماسکو کی ایک تیل ریفائنری پر اس ہفتے کے دوران دوسری مرتبہ راتوں رات حملہ کیا۔ اس کے علاوہ روس کے روستوف خطے میں کئی مقامات کو نشانہ بنایا گیا ہے۔ ماسکو کے میئر سرجیو سوبیانین نے کہا کہ ان حملوں کی تصدیق کی کہ ماسکو کے جنوب مشرقی مضافات میں واقع ماسکو تیل ریفائنری پر کئی ڈرون سے حملہ کیا گیا۔ روس کی وزارت دفاع نے بتایا کہ ملک بھر میں یوکرین کے 555 ڈرونز کو بیچ میں ہی روک کر ضائع کر دیا گیا۔ روس کی ٹرانسپورٹ وزارت نے بتایا کہ حملے کے بعد ماسکو کے 4 ہوائی اڈوں سے پروازیں روک دی گئیں۔ روس کی سرکاری خبر رساں ایجنسی نے کہا ہے کہ ماسکو پر یہ حملہ اس برس کے سب سے بڑے حملوں میں سے ایک ہے۔ ادھر سوشل میڈیا پر ایک پوسٹ میں یوکرین کے صدر ولادیمیر زیلنسکی نے ان حملوں کو روس کی جاری فوجی کاروائیوں کے جواب میں ایک قابل جواز رد عمل قرار دیا۔ متحدہ عرب امارات نے ایک بڑے نئے ضابطے کو منظوری دی ہے، جس کے تحت سوشل میڈیا کے لیے کم از کم عمر 15 برس طے کی گئی ہے۔ اس بڑے قدم کا مقصد ڈیجیٹل اسپیس میں بچوں کے تحفظ کو مستحکم کرنا ہے۔ شیخ محمد بن راشد المختوم کی صدارت میں متحدہ عرب امارات کی کابینہ نے فیصلہ کیا۔ اس قرارداد کے تحت 15 سال سے کم عمر کے بچوں کو سوشل میڈیا اکاؤنٹ بنانے اور چلانے کی اجازت نہیں ہوگی، اور نہ انہیں انٹریکٹو فیچر جیسے کسی مواد کو پوسٹ کرنے، اس پر کمنٹ کرنے یا شیئر کرنے یا پبلک گروپوں کو جوائن کرنے تک رسائی حاصل نہیں ہوگی۔ 15 سال سے 16 سال تک کی عمر کے بچوں کو محدود رسائی حاصل ہوگی، لیکن وہ سخت نگرانی میں ہی رسائی حاصل کر پائیں گے۔ پلیٹ فارمز کو ان ضابطوں پر پوری طرح سے عمل کرنے کے لیے 12 مہینے کا وقت دیا گیا ہے۔ چین کے گویانگ میں جاری عالمی مکے بازی 2026 میں آج بھارت کی میناکشی ہڈا کوارٹر فائنل میں پہنچ گئی۔ میناکشی نے خواتین کے 51 کلوگرام کے زمرے کے 16 بوٹ مرحلے میں پولینڈ کی نتالیا کوزیوسکا پر 5-0 سے شاندار جیت حاصل کی۔ 51 کلوگرام کے خواتین کے زمرے میں میناکشی کا مقابلہ کزاخستان کی الاؤ بلکی بیکووا سے، جبکہ 65 کلوگرام زمرے میں اسنیہ کا مقابلہ پولینڈ کی کنگ کراوکا سے ہوگا۔ خواتین مقابلے میں 48 کلوگرام زمرے میں جیوتی اور اب 85 کلوگرام میں جگنو نے پہلے ہی سیمی فائنل میں اپنی جگہ بنا کر بھارت کے لیے تمغے کو یقینی بنا لیا ہے۔ آخر میں خاص خبروں کی سرخیاں ایک بار پھر۔ وزیر اعظم نریندر مودی نے کہا ہے کہ ٹیکنالوجی سے ترقی کی راہ صرف اسی صورت میں ہموار ہوتی ہے جب اس کی رسائی سب تک ہو۔ انہوں نے پیرس میں ویبر ٹیک سمٹ میں بھارت کی تیز رفتار ڈیجیٹل کایا پلٹ میں ٹیکنالوجی کے استعمال کو اجاگر کیا۔ وزیر اعظم نے فرانس کے بڑے کاروباری لیڈروں کے ساتھ بھارت کے سرمایہ کے مواقع اور توسیع کے منصوبوں پر تبادلہ خیال کیا. ایران کے صدر مسعود پزشکیان نے ایران اور امریکہ کے درمیان 9 دستخط شدہ مفاہمت نامے کو ایک تاریخی دستاویز قرار دیا. یوکرین نے ایک ہفتے میں دوسری مرتبہ ماسکو تیل ریفائنری پر حملہ کیا. اسی کے ساتھ خبروں کا یہ بلٹن ختم ہوا.
0: یہ آکاش وانی کی اردو سروس ہے, میڈیم ویو 1071 کلو ہرٹز پر. اگلا نغمہ تامل ارشاد پروگرام کا آپ کو سنوانے جا رہے ہیں کشور کمار اور آشا بھوسلے کی آوازوں میں. فلم ہے پینگ گیسٹ اور موسیقی ایس ڈی برمن کی ہے. فرمائش بھیجی ہے ہمیں محمد سعید عباسی, نکھت پروین عباسی, شہنواز سرفراز عباسی نے اوپر کوٹ محلہ چوکھنٹی بلند شہر سے. کوثر بی پوار, حسینہ بی پوار, ہنا سعید کھوکر کلن گنج کھنڈوا سے, کیسی سنجیو ڈابیراؤ, ڈاکٹر رسیکا ڈابیراؤ, ڈاکٹر کوستوب ڈابیراؤ شامل ہوئے ہیں ودربھ اکوٹا سے. کدوئی نگر ستپورا ٹاؤن سے زبیر علی خان, سبیہ زبیر, انجمن علی خان, راجیندر نارنگ, انجو نارنگ, موہت نارنگ منڈی ڈولی سے, بھارت بھوشن, انجو شریواستو, وائٹ فیلڈ بینگلورو سے, شام کٹے, وندنا کٹے, کارتک کٹے, راحت گاؤں کیمپ امراوتی مہاراشٹر سے, امول مانکر, شوبھا تائی مانکر, دیپالی اور شلوک کمار بلڈانا, ون شنگی مہاراشٹر سے, محمد کلیم زخمی, نجمہ بیگم ناز, بیبی فاطمہ ریلوے روڈ گنج ڈڈوارہ سے, رگویر نگر دلی سے, ظفر معظم شیخ, فلک تبسم شیخ, بیبی الزبا شیخ, شمس القمر راہی, شاہین فاطمہ, عدنان خان گنج ڈنڈوارا سے, ٹیگور گارڈن نئی دلی سے, رویندر سنگھ چھابڑا, اندرجیت کور چھابڑا, سویٹی چھابڑا.